0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: रेडियो अमन आपकी जिंदगी में।
5: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क,
6: रेडियो अमन नेटवर्क।
7: ये उन्हीं से रुका बापो, राशा लेका, द्रिव सोका बाप, राशा लेका दी सवाचो, ने मौन वर्त में क्यों दो द्रिव दाने वाचो शब,
8: यह लेका सेठ गानी राजा दा कबाब पमुंग बांधी डीर दी, लेमु में पे हम न छोड़ कर दे,
9: न गुल काका, ता सुखरे, अमीर आवले गलम, मेलमानो ले कबाब पड़ोगा,
8: राजा ये कबाब मुंसर उखरा चे दखले खुन दे वर्सर खशी,
9: न गुल काका, जमा पाल दे मेदा के में जख्म दे और पटी बलीगी हजमा में नाराजी
8: गोरा सेदानी तो परुनी बचे और मेदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बटाग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ना एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल न बाद चे बदे मैदा दासीशी चे उस पने बाज मवी
9: गुल काका मैदे उस पने न हजमई होता सिरा तहकारी چه دمیدی دیر خب وطل لی زکا خطا تا ستره کباب پراتی دی گل کاکا دا نوم و رنگی را تا بیاو ویا چه سک بدل سیرپ پرانه کی
8: نوم یه ایسد گو دی شین رنگ که پی میده جوڑا دا او دا بطاگرام هر خب میڈیکل سٹور او جنرل سٹور که خب آسانتیا سرا ملاوی گی دا نوم یه اولی کا ایسد گو چه هیر درن نشی
9: گل کاکا دا سپیلنگ را تا هم ویا چی وی لیکم
8: زدر توائم تی لیکا اے سی آئی ڈی جی او ایسیڈ گو ایسیڈ گو ایسیڈ گو
10: کچر استا سخلیلا تروی تروی و برازی در روٹے نپس مو پا میده بوجوی بار بار ادرکی کوی میده کیمو زخم یا تیزابیت وی نو هم اوس زان لا دمنلشوی کمپنی دمیدی سیرپ ایسیڈ گو را واخلے کم چی د ضلع بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسانتیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل موڑ بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر دے

0: त्यस्तो जातिको त्यो ज्यात गर्नु म घोडावालाहरू आउनु तपाईँको 500-600 रुपियाँ कल्तावालाहरू भनेको ब्लड प्रेसर बाँकी किन
1: हजुर मतलब कलेज गोले उख्री बिहा टिक्री जी
0: हजुर गोले उख्री बिहा टिक्री हो कमजोर त म त दिएर त
1: जी जी उमर बस उम्र भी जी तासो वालिद से उम्र बस उम्र भी हाँ जी 70 साल उस उम्र वक्त ना गोला इस्तेमाल ही हाँ जी दो कारों ने शुरू दी जी ठीक सो जी रेडियो तो क्या डॉक्टर साहब तासो ले जवाब रखी हाँ सही सो जी ठीक सो जी डेरा मनन जी शुक्रिया जी हाँ डॉक्टर साहब दगा रोड जमुन रागले उद चतर प्लेन ना आगू वे छे जमुन द वालिद से ब्लड प्रेशर आगा डिर जाती जी और डेर वखना आगू गोला इस्तेमाल ही जी
2: بالکل جی دوی د والد صاحب عمر ما اوری د کافی عمر دے 70 سال تقریبا عمر دی
1: جی جی
2: نو دی عمر کی داوی چی یو خو بدن کمزور شی بل رگونه چی دی اغه تنگ شی د بدن بلڈ سرکولیشن اغه کم شی گرزیدل کم شی او ناستا ملاستا دا ډیر شی خوراک کیږي گرزیدل او پس نه کیږي دا نور ایکٹیویټیز نوی او اکثر دی مشرانو سخ کارونه کړی وین چې کړه دا کین د دوی ته بیا دا مسلې شروع شي نو بلډ پریشر د دوی بخا مخا زیاتیږي او بلډ پریشر سره کی دی شي دوی زړه هم درزیږي دین علاوه کی دی شي د دوی خوراک کې د مالګې استعمال یا د غشن ګرم خوراکونه چې هغه سره بلډ پریشر شوټ کیږي هغه به خامخا پکې شامل وي نو بهترین خبردار چې دوی کلینیک ته دا بابا راولي مونږ سره په هومپیتی کې د بلډ پریشر د کنټرول کېدو بلکې لږه دوی استعمالول او هغې نه پس په انشاءالله دا بلډ پریشر مکمل د دوی ختم شي نه به زیاتیږي او نه به کمیږي داسې دوی بوله ورکوو انشاءالله
1: خاجی ډیر مننه جی شکریا بالکل بلډ پریشر سمره هم مریضان دی اغوی د پر هم دغه میسج دی چې تاسو د هومیوپیتک نه یو کامیاب علاج شي تاسو ډیر وخت نه په دغه ګولو کې مبتلا یې دغه تاسو استعمالوي نو د دې تاسو هومیوپیتک نه ډیر بهترین حل چې کوم دیغه حاصلول شي بهترین علاج تاسو حاصلول شي زوبا کالر طرف تاسو السلام علیکم جی هلو خبر حال د دې اخ توجه زمو طرف ته نه دا اوردونکو کله هم کال کوي نو توجه بیا زمو طرف ته را کوي او تاسو څه پوښتنه وینئ نو هغه تاسو بیا موږ نه پروګرام کې قبول شي خاجي السلام علیکم جی هلو ها اوردونکو کال کوي شي موږ ته پروګرام کې په 0311-8433-878 باندې برازه پروګرام کې به تاسو موږ ته کال کوي السلام علیکم جی خبر ہر حال